0: यसका सम्बन्धमा पाँच बुधे निर्देशनात्मक आदेश समेत फैसलामा उल्लेख गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 असार 18 गतेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको हो। डाक्टर रम्बा गोई तथा डाक्टर विजय कुमार सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहेको मुद्दामा सर्वोच्चले विशेष अदालतको फैसलामा केही फेरबदल गरेको छ। विशेषले सिंह र गोइतलाई 6 महिना कैद र 25,000 रूपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। संयुक्त इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बोधनीयतापूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसूरको दायरामा पर्ने व्याख्या गरेको छ। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा गोर्खा पत्र दैनिकमा खबर छ।
1: बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै अनुशासन समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय दिनै आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको थर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेश सभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिश गरिसकेको छ। उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लंघन गर्दै तीनजना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको निष्कर्ष सहित अनुशासन समितिले उनीहरूमाथि पनि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दावी गर्दै आएको छ।
0: यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट तीन मन्त्री र दुई राज्य मन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा खुशीराम गडौरा नियुक्त भएका छन्। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा जानकी कुंवर नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै मुख्यमन्त्री भट्टले राज्यमन्त्रीलाई शपथ गराएका छन्। यसअघि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
1: बदौको चरको घाम र बर्कदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक लघुवित्त सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि 6 दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढ़ी पीड़ित मधेश प्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाडौँ आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति हालसम्म पनि कार्यान्वयनमा नआएपछि आफूहरू पुनः सड़कमा आउनु परेको उनीहरूको गुनासो छ। अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारसँग वार्ता गर्न टोली पठाए पनि अझै माग सम्बोधन हुन नसकेको पीड़ितको गुनासो छ। यसअघि पनि पीड़ित काठमाण्डु आएर लामो समय सड़क संघर्ष गरी फर्किएका थिए। देशका विभिन्न जिल्लाबाट आएका दर्जनौ लघुवित्त पीड़ित दुधे बालक र 80 वर्ष पार गरेका वृद्ध वृद्धा सहित निर्णायक आन्दोलनमा उत्रिएका छन्। खुल्ला आकाशमुनि छाता र पालको भरमा संघर्ष गर्दै आएका पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने भनेर बसेका छन्। लघुवित्त र सहकारी संस्था लगायतबाट लिएको ऋण, चरको ब्याज, असुलीको दबाव र छल कपटका कारण आफूहरू अन्यायमा परेको पीड़ितको

0: खेस्रो रहेको छ। कोरोना महामारीका बेला आफूहरूलाई घरभित्र थुनेर राखे पनि ऋणको ब्याज भने नरोकिएको पीड़ितको गुनासो छ। सरकार तथा सम्बन्धित सरकारवालालाई दवाब दिन त्रिपालमुनि बस्दै आएका उनीहरूले आवाज उठाएको यो पहिलो पटक भने होइन। पीड़ितहरूले आफ्ना समस्या समाधानका लागि यसअघि पनि पटक पटक सरकारको ध्यान आकर्षण गराइरहेका छन्। छाता र पालको सहरामा न्यायको याचना शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: दर्ता भएन देउवाको रिट, कार्यवाही बारे छलफल गर्दै संस्थापन शीर्षकमा मध्याह दैनिकमा खबर छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा लगेको रिट दर्ता नभएपछि फिर्ता लिएको छ। पूर्व सभापति देउवाको तर्फबाट रिट सर्वोच्चमा दर्ता गर्न लगिएको थियो। नेताको तर्फबाट कानून व्यवसायले सर्वोच्चमा दर्ता गर्न गए पनि शुक्रबार भने रिट दर्ता भएन। निवेदकलाई सोमबार बोलाइएको थियो। शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बताएको छ। दर्ता नभएपछि शुक्रबार साँझ नै उक्त रिट निवेदन सच्याउन भन्दै देउवा समूहले फिर्ता लिएको हो। शुक्रबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल थिएनन्। महत्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधान न्यायाधीश नै नभएकाले दर्ता रोकिएको बताइएको छ। दर्ता भएन देउवाको रिट, कार्यवाही बारे छलफल गर्दै संस्थापन आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
0: सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि र अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्रचार गरिएको जनाइएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट तथा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरी आगामी 30 दिनभित्र सुधारको परिणाम नागरिक माझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 सेवा समस्याका साथै भीड़ हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानका जोखिमबारे सचेत हुन्छन्, तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश, जसले वर्षेनी सयौं परिवारको खुशी खोसिरहेको छ। तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अध्ययारो कोठाका भूइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन्। एउटा विषालु सर्पको डसाईले केही घण्टामै जीवन र मृत्युबीचको दूरी तय गरिदिन सक्छ। यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा भने आउन सकेको छैन।
2: कर्मचारी तन्त्र परिचालनमा सरकारको कार्यशैलीले सिंहदरबारमा असन्तुष्टि बढ़ाएको छ। त्यसैले परिणाम स्वरूप पछिल्लो समयमा कर्मचारीहरूले राजीनामा दिने क्रम एकदमै धेरै बढ़ेको छ। पछिल्लो चार महिनाको अवधिमा 376 जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। तिनीहरूमध्ये अधिकांश माथिल्लो तहका कर्मचारी रहेका छन्।
1: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीनामा नेपालबाट हुने निर्यात बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक व्यापारमा 2,26,14,77,68,000 रूपियाँ भएको छ।
2: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको वैदेशिक व्यापार 35.44% बढ़ेर 2,26,14,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनमा 1,66,97,00,000,000 रूपियाँ रहेको कुल वैदेशिक व्यापार यस वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघले श्रम कानूनको संशोधनको विषय निजी क्षेत्रको गम्भीर चासोका रूपमा रहेको भन्दै यसमा सरकार र निजी क्षेत्रको वृहत साझेदारी आवश्यक रहने बताएको छ।
2: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे शुक्रबार सम्पन्न उच्चस्तरीय अन्तर निकाय छलफलमा सहभागी सम्बन्ध निकायका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
1: फोहोर विसर्जन गर्न स्थायी स्थान टुङ्गो नलाग्दा रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सर्वोच्च अदालतले 2083 वैशाख 4 गते डण्डाखोला किनारमा फोहोर नफाल्न अन्तरिम आदेश दिएपछि फोहोर व्यवस्थापनको उपयुक्त स्थान नगरपालिकाले भेटाउन सकेको छैन।

0: को एकमात्र भिडियो सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का नेता तथा अनुभवी राजनीतिज्ञ मिर्जा फखरुल इस्लाम अलगरित बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित भएका छन्। बंगलादेशको संसदमा राष्ट्रपतिका लागि बिहिबार भएको निर्वाचनमा 78 वर्षीय अलगमगीर सत्ताधारी दलका तर्फबाट 255 मत पाएर विजयी भएका हुन्।
3: अब खेल खबर। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप प्रतिनिधि र अन्तर्राष्ट्रिय समन्वय गर्ने नेपाल ओलम्पिक कमिटिको प्रतिनिधि सहित नेपाली टोली पाकिस्तानमा तय गरिएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुने पाएको छ। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा उक्त बैठक हुन लागेको हो। बैठक आगामी अगस्त 23 र 24 गते हुनेछ।
2: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा परम्परा र प्रविधिको अद्भुत संगम शीर्षकमा रूबी रौनियरले लेख्नु भएको छ। रेलसँग जोड़िएको यातायात प्रणालीमा अव्यस्त जापानमा मानिसहरू लामो दूरीका लागि रेल र छोटो दूरीका लागि साइकल प्रयोग गर्छन्। धेरै स्टेशनमा साइकल पार्किङको व्यवस्था छ। डिजिटल युगमा पनि साइकलमा पुरानै पाइपवाला तालचा लगाइएको देख्दा गजब लाग्यो।
3: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशमा विभिन्न फिल्म संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
3: सामुदायिक रेडियोबाट देशैभरिकै साथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
4: आज 2083 साल भदौ 6 गते शनिबार, अगस्त 22 तारीक सन् 2026 नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको 10 तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
4: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्नेको क्रम बढ़्यो, निगरानी कमजोर, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा,
3: नेपाल भारत सीमामा निगरानी कड़ा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायु सेवा निगमका अध्यक्षको नियुक्ति पनि बदल, नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी,
4: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फीट छाला प्रशोधन, वधशालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता, कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी,
3: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एल निनो शताब्दीकै शक्तिशाली हुने अनुमान,
4: र अस्ट्रेलियामा जारी टप एन T20 सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित, पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा नेपाल भारत सीमामा निगरानी कड़ा हुने प्रसंग।
3: नेपाल भारत सीमामा अब निगरानी बढ़ाइने भएको छ। सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सुरक्षा चुनौतीलाई ध्यान दिँदै निगरानी र सूचना आदान प्रदान थप प्रभावकारी बनाउने निर्णय गरेको हो। दुवै देशका नागरिकको आवागमन भने सहज बनाइनेछ। संवेदनशील सीमा क्षेत्रमा CCTV लगायतका आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढ़ाइने सहमति पनि भएको छ। बैठकमा लागू औषध, मानव बेचबिखन, जाली नोट, हात हतियार तथा सीमा पार अपराध नियन्त्रणलाई प्राथमिकता दिइएको छ। नेपालले साइबर अपराध र सीमा पार डिजिटल ठगीको विषय समेत उठाएको छ। यो सँगै तस्करजा अतिक्रम नियन्त्रण र एकीकृत जाँच चौकीको प्रभावकारी संचालनमा पनि दुवै पक्षले जोड़ दिएका छन्।
4: नेपालमा पशु वधशालाबाट निस्कने छाला र हड्डी अब खेर नजाने भएका छन्। स्वदेशी छाला उद्योगले उत्पादन हुने सबै छाला खरिद तथा प्रशोधन गर्ने र हड्डी उद्योगले उत्पादित हड्डीको धूलो दाना उद्योगलाई बिक्री गर्ने ग्यारेन्टी दिएका छन्। मासु जाँच ऐन कार्यान्वयन गर्ने विषयमा भएको छलफलमा उद्योगीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। हाल नेपालमा 12 छाला उद्योगले वार्षिक करिब 2 करोड़ स्क्वायर फीट छाला प्रशोधन गर्दै आएका छन् भने 4 हड्डी उद्योगले करिब 17,800 मेट्रिक टन हड्डीको धूलो उत्पादन गर्ने गरेका छन्। उद्योगीहरूले छाला र हड्डीलाई कृषि उद्योगको मान्यता दिन वधशाला छुट्याउने मेसिन जडान गर्न तथा उद्योगमा आवश्यक रसायन र सामग्री भन्सार छूट दिन सरकारसँग माग गरेका छन्। सरकारले भने आयातित छालालाई प्रतिस्थापन गर्दै स्वदेशमै छालाका विभिन्न सामग्री उत्पादन र निर्यात बढ़ाउन उद्योगीलाई आग्रह गरेको छ।
3: भारतका विमानस्थल हुँदै नेपाली कामदार विदेश जाने क्रम रोक्न वैदेशिक रोजगार विभागले मेन पावर कम्पनीमाथि कार्यवाही गरिरहेको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर भारतबाटै उड्ने हजारौं कामदारको हकमा पनि विभागको निगरानी कमजोर देखिएको छ। साउनमा व्यक्तिगत श्रम स्वीकृति लिएका 12,442 जना मध्ये करिब 7,000 जना भारत हुँदै तेस्रो मुलुक गएको तथ्याङ्क छ। यो संख्या व्यक्तिगत श्रम स्वीकृति लिने कुल कामदारको आधा भन्दा बढ़ी हो। यसले व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यान पावर वा बिचौलियाको संलग्नता रहेको हुन सक्ने आशंका बढ़ाएको छ। भारतबाट हुने यस्तो प्रस्थानलाई व्यवस्थित र पारदर्शित बनाउन विभागले अब व्यक्तिगत श्रम स्वीकृतितर्फ पनि समान निगरानी र छानबिन गर्न अधिकार कर्मीहरूले माग गरेका छन्। विभागका अनुसार साउनमा कुल 70,441 जनाले श्रम स्वीकृति लिएका थिए। त्यसमध्ये 21,447 जना म्यान पावर कम्पनी मार्फत 27,748 जना पुनः श्रम स्वीकृति र 12,442 जना व्यक्तिगत र 712 जना G2G प्रणाली मार्फत विदेश गएका हुन्।
4: यसैबीच देशभर स्मार्ट लाइसेन्स प्रिन्ट हुन थालेको 22 दिन बितिसक्दा सेवा नियमित हुन सकेको छैन। लाइसेन्स नपाउँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा परेका छन्। असार मसान्तसम्मको छपाई कोटा सकिएपछि सुरक्षण मुद्रण केन्द्रबाट हुँदै आएको लाइसेन्स छपाई रोकिएको हो। त्यसपछि प्रदेश अन्तर्गतका यातायात कार्यालयले नै लाइसेन्स छाप्ने भनिए पनि हालसम्म कुनै प्रदेशले छपाई शुरू गरेका छैनन्। यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म छपाई हुन बाँकी 2,74,253 स्मार्ट कार्ड साउन 7 गतेसम्म छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको थियो। त्यस यता नयाँ कार्ड छपाई भएको छैन। लाइसेन्स नपाउँदा विदेश जाने तयारीमा रहेका सेवाग्राही झन धेरै मारमा परेका छन्। विभागले भने वैदेशिक रोजगारीमा जाने तथा तत्काल आवश्यक पर्ने सेवाग्राहीका लागि सम्बन्धित यातायात कार्यालयबाट द्रुत छपाई तथा वितरणको व्यवस्था मिलाएको जनाएको छ। 4 वर्षदेखि छपाई मेसिन जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागमा पछिल्लो अवरोधले स्मार्ट लाइसेन्स वितरण प्रणाली अझै अस्थिर देखिएको छ।
3: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उस्काबलाई नियुक्त गरेको 16 दिन बितिसक्दा पनि नियुक्ति सम्बन्धी आधिकारिक पत्र बोर्डमा पुगेको छैन। असार 20 गतेको मन्त्री परिषद बैठकले उक्याबलाई 4 वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर औपचारिक पत्र नपुग्दा उहाँको पदभार ग्रहण हुन सकिरहेको छैन। लगानी बोर्डका अनुसार नियुक्तिको निर्णय सरकारबाट भइसके पनि त्यसको औपचारिक जानकारी नआएकाले आवश्यक प्रक्रिया अघि बढ़ाउन नसकिएको बताइएको हो। सरकारले नियुक्ति गरेको सीईओ नै 16 दिनसम्म पदमा नपुग्नुले सरकारी निर्णय कार्यान्वयनको ढिलासुस्तीमाथि प्रश्न उठाएको छ।
4: यसैबीच सरकारले गरेका नियुक्ति लगातार अदालतबाट बदर हुन थालेका छन्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा महेश्वर भक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीश दुवै सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति कानून सम्मत नभएको ठहर गरेको हो। सम्बन्धित मापदण्डले कार्यकारी प्रमुखका लागि 30 वर्ष पूरा भई 65 वर्ष ननागेको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको भए पनि सरकारले करिब 80 वर्षीय श्रेष्ठलाई नियुक्त गरेको थियो। यसअघि वैशाख 31 गते पनि सर्वोच्चले सरकारले नियुक्ति गरेका निगमका 5 संचालकको नियुक्ति बदर गरिदिएको थियो। उक्त निर्णयमा श्रेष्ठ पनि पर्नु भएको थियो। पछिल्ला नियुक्ति अदालतबाटै उल्टिन थालेपछि सरकारले नियुक्ति गर्दा कानूनी मापदण्ड र उमेर सीमाको पालना नगरेको भन्दै प्रश्न उठेको छ। सर्वोच्चको पछिल्लो फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट हटेका छन् भने सरकारले अब कानून अनुसार नयाँ नेतृत्व नियुक्ति गर्नुपर्ने भएको छ।
3: नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद फेरि अदालत पुगेपछि संस्थापन पक्षले देउबार समूहलाई पार्टीलाई कानूनी झमेलामा नफसाउन चेतावनी दिएको छ। पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट परेको छ। कांग्रेसले पनि असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढ़ाएको छ। संस्थापनका पक्षका प्रवक्ता देवराज चालिसले पार्टीभित्र सैद्धान्तिक विवाद नरहेको रहेको दावी गर्दै केही नेताको पद र राजनीतिक भविष्यसँग जोड़िएको असन्तुष्टि मात्रै रहेको बताउनु भएको छ। उहाँले मतभेद भए महाधिवेशनमा प्रतिस्पर्धा गरेर समाधान खोज्न सकिने भन्दै निरन्तर अदालत धाउँदा पार्टी कमजोर हुने चेतावनी समेत दिनुभएको छ। यसैबीच कांग्रेस अनुशासन समितिले देउवालाई सभापतिका रूपमा प्रस्तुत गर्दै नेम प्लेट राखिएको र पार्टीको लेटर प्याड प्रयोग गरिएको विषयमा आपत्ति जनाएको छ। समितिले आवश्यक परे अनुसन्धान उल्लंघन गर्ने नेतामाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउने पनि जनाएको छ। कांग्रेसभित्र महाधिवेशनको मिति नेतृत्व र वैधानिकतालाई लिएर दुई पक्ष बीच दूरी बढ़दै जाँदा विवाद अब संगठनभित्रको राजनीतिक संघर्षसँगै कानूनी लड़ाईमा समेत परिणत हुन पुगेको छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्नै तीनजना सांसदलाई बाह्र घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। केन्द्रीय अनुसन्धान समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री बनेको भन्दै किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो। राप्रपाले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा तीनै सांसद मन्त्री बनेपछि पार्टीले उहाँहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसअघि पार्टीको निर्णय विपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरी प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएको राप्रपाले जनाएको छ। स्पष्टीकरणपछि पार्टी निर्देशन उल्लंघन गरेको ठहर भए तिनी सांसदलाई थप अनुसन्धानात्मक कार्यवाही गर्ने राप्रपाको तयारी छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकार संरक्षणमा कानूनको खाँचो ऐन जारी गर्न ढिलाइ।
6: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेकी छ। त्यो सिंगल सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौँ, केही त्यसमा केही आपत्ति छैन।
4: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
11: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
12: गर्भवती हुँदा के खाने,
13: स्तनपानको मात्रा कसरी पुर्याउने,
12: शिशुलाई कहिलेदेखि थप खाना दिने,
13: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
12: यसको जवाब अनुमानमा होइन,
13: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
12: रेडियो कार्यक्रम पोषण संवाद यायन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
13: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। आयुक्त गुरूप्रसाद वागले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन थालेको छ। मिसिनले सिक्दैछ नेपालका मातृभाषा शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने परराष्ट्रबाट हटाए 500 ट्राभल डकुमेन्टी 15 वर्षसम्म गुपचुप शीर्षकमा अर्को खबर मातृका दाहालले लेख्नु भएको छ। त्यस्तै कान्तिपुरको भित्री पृष्ठमा कर्णालीका धेरै जस्तो अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर शीर्षकको खबर पनि प्रकाशित छ। स्वास्थ्य उपकरण र अरू प्राविधिक जनशक्तिको पनि अभाव छ। गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत उद्धार गर्नु परिरहेको छ। यसमा केही घण्टा लाग्छ। बिरामीको खर्च पनि धेरै हुन्छ। यहाँ कम्तीमा 2 आईसीयू बेड भए धेरैको ज्यान बचाउन सकिन्थ्यो। यो महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर हो। त्यस्तै भित्रपृष्ठमा बालिका हत्या घटनामा परिवारको सहमति बिनै सम्झौता गरिएपछि सब बुझ्न अस्वीकार शीर्षकमा लक्ष्मी शाहले 12 खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफेलाइटिसबाट 1.5 महिनामा 21 मृत्यु शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने आजको नागरिक दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा बैठकमा प्रधानमन्त्री भ्रमणमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा सर्वोच्चको नयाँ नजिर गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा खबर प्रकाशित छ। सर्पदंशबाट बढ़दो मानवीय क्षति शीर्षकमा पनि गोर्खापत्रमा खबर प्रकाशित छ। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिम बारे सचेत हुन्छन् तर गाउँघरका धेरै परिवारका लागि अर्को मौन विपत्ति छ। त्यो हो सर्पदंश। यसले वर्षिने सयौं परिवारको खुशी खोसिरहेको छ। नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शीर्षकमा गोर्खापत्रको पहिलो पृष्ठमा खबर छ भने भित्री पृष्ठमा गोर्खापत्रको विद्युत प्राधिकरण विद्युत प्रभावितलाई राहतमा कमी नहुने मुख्यमन्त्रीको प्रतिबद्धता शीर्षकमा यो लुम्बिनीको खबर प्रकाशित छ। योजना बिनाका सड़कले पहिरो निम्त्याउँदै शीर्षकमा बागलुङको खबर प्रकाशित छ भने फोहोरको निकास खोज्दै भैरुवा शीर्षकमा स्थानीय सरकारको खबर प्रकाशित छ।
4: नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा केन्द्रीय समिति अझै अपूर्ण, 6 पदाधिकारी र 9 केन्द्रीय सदस्य मात्रै मनोनित शीर्षकमा खबर छापिएको छ। 11 6 पदाधिकारी मनोनित सहमहामन्त्री पुरूषोत्तम सुप्रभात यादव, प्रवक्ता जगदीश खरेल, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्ष वासु बसुमाया तामाङ, सहप्रवक्ता डाक्टर नमिता यादव र सुरेन्द्र चौधरी, उपसभापति महामन्त्री सहमहामन्त्रीको सहकोषाध्यक्ष र सहप्रवक्ता मनोनित गर्न बाँकी रहेको खबरमा उल्लेख रहेको छ। यस्तै बलात्कार र हिंसाका घटनामा झूठो स्वास्थ्य रिपोर्ट बनाउने चिकित्सकमाथि पनि अब भ्रष्टाचार मुद्दा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छापिएको छ। स्वास्थ्य परीक्षणको झूठो रिपोर्ट बनाएका 2 चिकित्सकमाथि 3 महिना कैद र 20,000 जरिवानाको फैसला समेत गरिएको खबर रहेको छ। बलात्कार तथा यौनजन्य हिंसाका घटनाको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तोड़मोड़ गर्ने चिकित्सकले पनि अब फौजदारी दायित्वबाट उन्मुक्ति नपाउने भएका छन्। बालिकाको स्वास्थ्य परीक्षणमा संलग्न 2 चिकित्सकले नियोजित रूपमा गलत प्रतिवेदन दिएको ठहर गर्दै सर्वोच्चले उनीहरूलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेसँगै नजिर स्थापित भएको छ। अदालतको पुनरावलोकन अगावै कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर शीर्षकमा अर्को खबर समेत छापिएको छ। देउवा थापा संवाद गराउने कसरत, महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्तालाई अपील समेत खबरमा उल्लेख रहेको छ। त्यस्तै भित्री पृष्ठमा स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि। गत वर्षको साउनमा 1,17,00,000 निर्यात भएका स्टीलका भाँडा चालू आर्थिक वर्षको एक महिनामै 1,16,00,000,000 बराबरको निकासी भएको खबरमा उल्लेख रहेको छ। यो खबर भैरहवाबाट दीपक पछाई र काठमाडौँमा मिलन विश्वकर्माले संयुक्त रूपमा लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 1,15,90,64,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। निर्यातमा समेत 61% वृद्धि भएको छ। समग्र नेपालको निर्यात व्यापार साउनमा 61.72% बढ़ेको हो। गत आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेर 3,15,29,04,74,000 रूपियाँ पुगेको थियो। त्यसमा साउनमा 23,93,24,41,000 रूपियाँको वस्तु निर्यात भएको थियो। चालू आर्थिक वर्षको साउनमा भने 38,70,41,86,000 रूपियाँको वस्तु निर्यात भएको छ। गरी 34 दिनमै उठ्यो करिब 1,00,000,000,000 राजस्व शीर्षकमा अर्को खबर समेत रहेको छ। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1,00,000,000,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन अर्थात भदौ 3 गतेसम्म 1,02,30,91,00,000,000 रूपियाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बिहिबारसम्म भने 1,05,50,31,00,000,000 रूपियाँ राजस्व उठेको छ। त्यसमा कर राजस्व 96,65,25,00,00,000 गैर कर राजस्व 75,33,80,00,000 अनुदान 25,10,00,000 र अन्य आमदानी 1,05,50,31,000,000 रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी वाणिज्य बैंकका सीईओ गवर्नर बन्न योग्य तर 2 वर्षको कुलिङ अफ पीरियड शीर्षकमा अर्को खबर समेत छापिएको छ। नेपाल राष्ट्र बैंकको गवर्नर बन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि योग्य हुने भएका छन्। हिजो बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको दफावार छलफलमा यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो। समितिका सदस्य सचिव लक्ष्मण अर्यालले हालसम्म वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय आर्थिक एवं वित्तीय क्षेत्रका संस्थामा कार्यकारी तहका पदाधिकारीलाई गवर्नर योग्य मान्ने व्यवस्था नभएकोमा अब योग्य मान्ने व्यवस्था भएको बताउनु भएको छ। त्यसै गरी वार बेन्च टकरावेच सम्पत्ति आयोगको मुद्दा शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा खबर छापिएको छ। यो खबर शिव प्रसाद ढुंगानाले काठमाडौँबाट लेख्नु भएको हो। सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पारिश्रमिक पनि जनताको सेवामा लगानी गर्दै मुगुका मेयर शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट छाप्नु भएको खबर छ। राजनीतिलाई पद प्रतिष्ठा र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने प्रवृत्ति तीव्र बन्दै गएको समयमा मुगुको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले एउटा बेग्लै र सकारात्मक अभ्यासको शुरूआत गर्ने घोषणा गर्नुभएको छ। जनप्रतिनिधिका रूपमा आफूले कानून बमोजिम पाउने सम्पूर्ण सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी नागरिकको शिक्षा स्वास्थ्य विपन्न परिवारको राहत तथा साना सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। मनसुनजन्य विपदमा परेर लुम्बिनीमा 84 जनाको मृत्यु शीर्षकमा अन्नपूर्णकै भित्री पृष्ठमा खबर छापिएको छ। लुम्बिनीमा मनसुनजन्य विपदबाट 84 जनाको मृत्यु भएको, त्यसै गरी जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म मनसुनजन्य विपदका 91 घटना भएका छन्। ती घटनामा 85 जनाको मृत्यु, 13 जना घाइते र 2 जना बेपत्ता भएको खबरमा उल्लेख रहेको छ।
3: साझा खबरमा अब विदेशका खबर. अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालिया भर 200 भन्दा बढ़ी स्वास्थ्य संस्था र पोषण सुविधा केन्द्रहरू बन्द हुन थालेका छन्. यसले त्यहाँका थप बालबालिकाको ज्यान जोखिममा पर्ने कुपोषणको सामना गर्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ. राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेको समेत चेतावनी दिएको हो. इराकले देशभरबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ. इराकी प्रशासनले आगामी 6 वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन 1 करोड़ ब्यारलसम्म बढ़ाउन चाहेको समेत बताएको हो. र बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो एक शताब्दी भन्दा बढ़ी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ. उष्णकटिबन्धित प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ़दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको पूर्वानुमान गरिएको हो.
4: साझा खबरमा अब खेल खबर. अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ए घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ. खेलमा नेपाल ए 8 विकेटले पराजित भएको हो. नेपाल एले जीतका लागि दिएको 123 रनको लक्ष्य पछ्याएको नर्दर्नले 15 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो. पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप आजदेखि काठमाण्डमा शुरू हुँदैछ. स्पोर्ट्स एसोसिएशन अफ नेपाल ईशान र स्पोर्ट्स काउन्टीले संयुक्त आयोजनामा गर्ने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछन्. पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओ सम्म पुग्ने आधिकारिक 6 नोट प्रतियोगिता हो. र 14 दक्षिण एसियाली खेलकुद साग 2027 को तयारी सम्बन्धी दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटी एनओसी र राष्ट्रिय खेलकुद परिषद राखेपको प्रतिनिधि मण्डल पाकिस्तान प्रस्थान गरेको छ. पाकिस्तानको इस्लामाबादमा अगस्त 23 र 24 गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ.
3: पशु कल्याण ऐनमा ढिलाइ सरकारको जवाब के छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमा एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना. बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्. क्लासिक चेक छोयो कि चल्यो.
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
4: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरक्षण. साझा खबरमा अब पशु कल्याण ऐन जारी गर्न ढिलाइ भएको प्रसंग. पशु कल्याण ऐन जारी गर्न लामो समयदेखि ढिलाइ भइरहेको छ. ऐन नआउँदा पशुमाथि हुने क्रूरता रोकथाम र पशु अधिकार संरक्षणमा चुनौती देखिएको छ. आखिर ऐन जारी गर्न ढिलाइ हुनुको कारण के हो? सरकारको तयारी कहाँ पुगेको छ? यही विषयमा आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग कुराकानी गर्दैछौं.
6: यसमा 2-3 कुराहरू चाहिँ अलिक अल्झिएर रहेको हो. संक्रामक पशु रोग नियन्त्रण ऐन र पशु कल्याण ऐन बनाउनका लागि सैद्धान्तिक सहमति दिएको थियो. अनि त्यो अनुसार हामीले ड्राफ्ट तयार पनि गऱ्यौँ, मसिदो तयार भयो. र पछि चाहिँ होइन, यो पशु सेवा क्षेत्रका सबै ऐनहरूलाई एकमुष्ट एकै ठाउँमा ल्याउनुपर्छ भन्ने कानुन मन्त्रालयको राय प्राप्त भयो. त्यो आइसकेपछि चाहिँ हामीले एकीकृत रूपमा नै फेरि तयार गर्यौँ. अनि त्यो एकीकृत रूपमा आउँदा अधिकार कर्मीहरूको फेरि
4: पशु कल्याण ऐन चाहिँ छुट्टी आउनुपर्छ
6: भन्ने माग उहाँहरूको, र अहिले पनि त्यो छ. अहिले हामीले पशु स्वास्थ्य पशु सेवा तथा पशु कल्याण ऐन भनेर एउटा मसौदा हामीले तयार गरिरहेछौँ. त्यो तयारी अवस्थामा छ. तर अहिले फेरि पछिल्लो समय होइन, यो पशु कल्याण ऐन चाहिँ छुट्टी ल्याउनुपर्छ भन्ने कुरा आइरहेको छ. अब छिट्टै नै हामी मन्त्रालयमा बसेर एउटा टुङ्गोमा पुग्छौँ
4: पशु सेवा विभागले तीन पटक मस्यौदा यहाँहरूलाई बुझाएको, यहाँले कानून मन्त्रालयमा पठाउनु भयो, कानून मन्त्रालयले फेरि यहाँहरूबाट फिर्ता पठायो र अहिले लामो समयदेखि डेढ वर्षदेखि मन्त्रालयमा छ।
6: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिङ्गल सिङ्गल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौँ, केही त्यसमा केही आपत्ति छैन। तर त्यो काम मस्यौदा तयार गर्ने बनाउने एकपटक केही चेन्ज गर्यौँ भने फेरि अहिले तिनवटा सरकार छ, ती के अरे प्रदेश सरकारको स्थानीय सरकारहरूको पनि राय सुझाव लिनुपर्ने कुराहरू हुन्छ, केही चेन्ज गर्यौँ भने त फेरि आउनु पर्यो नि त। अहिले फेरि हामी त्यो एकीकृत मस्यौदाको रूपमा चाहिँ हामी राय सुझाव माग्ने चरणमा थियौँ, विज्ञहरूसँग हामीले राय सुझाव लिने चरणमा पुगेका थियौँ र कानुन मन्त्रालय पठाउने फाइनलको लागि भनेर त्यो चरणमा पुगेको बेलामा फेरि अहिले के भन्छ छुट्टै बनाउनुपर्छ भन्ने आएको छ कुराकानी। अब हामी फेरि अब मान्य मन्त्रीज्यूहरूको के छ धारणा, उहाँहरूले कसरी त्यसलाई लिने भएको छ, उहाँहरूको क्लियर कट एउटा निर्देशन भयो भने छुट्टै बनाउने हो भने छुट्टै र एकीकृत ऐनको रूपमा आउने हो भने पनि तयार नै छ, छुट्टै बनाउने हो भने पनि तयारै अवस्था।
4: पाँच वर्षदेखि छुट्टै र एकीकृत
6: के भन्छ कानुन मन्त्रालयबाट दुईपटक फिर्ता भएको अवस्था हो, हामीले छुट्टै छुट्टै पठाउँदाखेरि फिर्ता भएको अवस्था हो, त्यो संक्रामक रोग ऐन तीनपटक फिर्ता भएको अवस्था थियो र पछिल्लो समय हामीले गएर कानुन मन्त्रालयको सचिव सहसचिवहरूसँग छलफल गऱ्यौँ, यो कारणले यो अरूभन्दा भिन्नै हो, कार्यान्वयन गर्न जटिलताहरू यस्ता छन् यो छन् त्यो छन् सबै कुरा भन्छु, उहाँहरू कन्भिन्स हुनुभयो कमसे कम एउटा संक्रामक रोग चाहिँ गयो अगाडि बढ्यो।
3: वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्ने क्रम बढ़्यो, निगरानी कमजोर भएको गुनासो, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा,
3: नेपाल भारत सीमामा निगरानी करा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, भविष्य निगमका अध्यक्षको नियुक्ति पनि बदर, नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी,
4: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फीट छाला प्रशोधन, वत्सालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता, कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी,
3: विश्व सहायता कटौती भएसँगै सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एल्निनो शताब्दीकै शक्तिशाली हुने अनुमान,
4: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित, पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
3: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिकाका लागि बनाउनु भएको झ्याप्पै शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा दुईजना प्रहरी अधिकृत देखाइएको छ, दुईजना बीचमा केही कुराकानी भइरहेको छ, प्रहरी अधिकृतको पछाडिको एउटा भित्तामा वान्टेड भनेर एकजना व्यक्तिको तस्विर टाँसिएको छ, यी व्यक्तिको तस्विर हेर्दा एकजना सामाजिक सञ्जालमा विभिन्न अभियान सञ्चालन गरेर निकै नै चर्चा कमाइरहनुभएका व्यक्ति जस्तो देखिनुहुन्छ, माथि यस्तो लेखिएको छ, एकजना प्रहरी अधिकृतले भन्दै गरेको देखाइएको छ, कति ल्याउन साहब आइप्याड फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि।
4: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो

0: No! No!
1: Sapphire Island Sunday Nuncha Radio Final 89.8 Mega.

0: Vay aile, sonunda Nurca Radio Final 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
1: कलेजका विशेषताहरू
2: पर्याप्त सुविधा सहित आफ्नै भवन
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
2: पर्याप्त छात्रवृत्ति व्यवस्था
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
3: चैते धानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
4: खेतमा पानी जमाइ राख्ने
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
4: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
6: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
0: आमा मलाई दुध है
6: हैन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
7: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसोक
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550 र 9550 67359।
10: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: पछि राशिफल, राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, रेडियो साहिनो 99.8 MHz सरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मोलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट मिति 2083 साल भदौ महिनाको आज 6 गते, तदनुसार ऋषि सन् 2026 अगस्त 22 तारिक, सर सम्वत्सर 1948, नेपाल सम्वत 1146, गुलाथ्वा रोद नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु, आज शनिबार रहेको छ, श्रावण शुक्ल पक्ष तिथि रहेको छ, आज दशमी तिथि रहेको छ, नक्षत्रमा रहेको छ ज्येष्ठ नक्षत्र, योगमा रहेको छ वैधित्री योग रहेको छ, बिहानको 7:22 उपान्त विष्कुम्ब योग रहनेछ, करणमा रहेको छ ग्रहकरण रहेको छ, चरणमा वृश्चिक राशिमा श्री सूर्यनारायण चाहिँ, सिंह राशिमा आनन्दादि योगमा आज मुसल योग रहेको छछ। आज बिहान सूर्योदय 5:38 भयो भने सन सूर्यास्त 6:34 हुनेछ। आजको दिनमान घड़ी 12:56 परा रहनेछ। दिन विशेष रहेको छ आज, आज डोलेश्वर उत्सव भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ आजको ग्रह गोचर। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछु। आजको कालबेला भनिरहेको छ, आज बिहान र आज साँझ पखमा कालबेला रहेको छ। आजको बिहानको कालबेलाको समय रहेको छ, बिहानको 5:37:53 बिहानको 7:15:02 कालबेला। यस्तै गरी कालबेला रहेको छ दिउँसोको विशेष गरी 4:58 विशेष गरी 6:35:10 कालबेला रहनेछ। आजको शुभ बेला रहनेछ बिहानको 7:15:02 बिहानको 8:52:12 शुभ बेला। आजको लाभ बेला रहेको छ विशेष गरी दिउँसोको 1:43:00 41 सेकेन्डदेखि दिउँसोको 3:20, 50 सेकेन्डसम्म लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पाल रहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, बुध सिंह राशिमा, शुक्र विशेष गरी कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठा नक्षत्रको तेस्रो चरण नाम आउँछ यीबाट। वृश्चिक राशि आदिनाडी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ। आजको दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल। मेष राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेका हुँदा व्यवहारमा सतर्क रहनु पर्ला। कामको चाप बढ्दै जानेछन् तर सानोतिनो समस्याले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नु पर्ला। श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्न सक्ने सानोतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन् भने प्रत्यक्ष नतिजाले उत्साह समेत जगाउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। आफन्तको उपहारले प्रसन्नता भिन्नेछ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछ भने परिवर्तनसँगको साथले उत्साह जगाउनेछ। व्यापार व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिन्छ। सानोदेखि काम बिग्रने भयले सताउनेछ भने निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ने योग देखिया छ। स्वास्थ्यका लागि खानपानमा समेत सजग रहनु पर्ने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिन्छ। रोकिया काम बन्नाले मनका लाभ हुनेछ। चुनौती पन्साएर काम बढाउन सकिन्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्दैछ। शत्रुहरू पनि किरण लाग्दै जानेछन्। साँझको समय रमाइलो रहनेछ। प्रिय भेट हुनुका साथै अतिथिको रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न पनि सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। अध्ययनमा राम्रो प्रगति गर्ने समय रहेको छ। विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रत्याशित नतिजाले हौसला जगाउनेछ। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। सानोतिर विवादबाट जोगिएर काम गर्नु पर्ला। प्रतिस्पर्धीहरूले पनि दुःख दिन सक्ने यो राशि कर्कटलाई आजको दिनमा विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दावी र विरोध गर्न सक्छन्। हिस्सेदारीसँग असमझदारी बढ्न सक्छ। सालदेखि स्थितिमा सुधार आउनाले काम भन्दै जाँदैछन्। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चितारकाममा सुरु जस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछन्। दाजुभाइमा आत्मीयता बन्नेछ भने प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ। मेहनत गर्दा पेसा व्यापार व्यवसाय मनको धन लाभ हुन सक्छ। सानातिर घरेलु समस्या देखा पर्न सक्छ। तैपनि साथीभाइहरूको सहयोगले समस्या सुल्झाउन सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू, ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

98 51 75 223, 98 56 75 223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलो 89.8 मेगाहर्ज।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू

0: टोल भरतपुर 3 बेलचोक।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
1: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू,
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-94-495।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निराहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556409959 9855506359 र 9855607359।
6: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन न्युकी भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
7: लिउँछु मात्र होइन, भदभदी रिकन्डिसन एन्ड ओक्सोबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
6: ए हो र, म पनि त्यहीँ जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
8: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
6: प्राइटर अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 9855082551।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोयो
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न चट्याङको यता रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो दिदी कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
5: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइल का चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845-0493
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
8: तपाईँको आफ्नै शैक्षिक संस्थाका कुरा कहिले शैक्षिक समस्याका कुरा कहिले शैक्षिक सरोकार वालाका कुरा यो हो कार्यक्रम शिक्षा र सरोकार
9: हरेक शनिबार बिहान 8 बजे
8: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनु 89.8 मेगाहर्जमा

0: नमस्कार, पश्चिम चम्पारण रेडियो सानुको प्रस्तुति कार्यक्रम शिक्षा र सरोकार हो। हरेक हप्ता शनिबार बिहान सभा 8 बजेदेखि 9 बजेसम्म प्रसारण हुने कार्यक्रम रेडियो सानुको आफ्नै उत्पादनमूलक कार्यक्रम हो। शिक्षा क्षेत्रमा आफ्नो अनुभव गर्नुभएका र जीवनका उर्वर समय शिक्षामा नै बिताउनुभएका व्यक्तित्वहरूलाई, चाहे त्यो भर्चुअल रूपमा होस् चाहे त्यो फिजिकल रूपमा होस्, उहाँहरूलाई आमन्त्रण गरी उहाँका विचारहरू प्रसारण गर्ने गरेका छौ। शिक्षाबाट रूपान्तरण सहितको परिवर्तनका अपेक्षा गरिएको छ। वास्तवमा शिक्षा भनेको जीवन हो, जीवन भनेको चेतना हो, चेतनाकै माध्यमबाट शिक्षामा परिवर्तन ल्याउनु पर्छ भन्ने उद्देश्यका साथमा यो कार्यक्रम गर्न लागिएको छ, गरिरहेको छ। आजका हाम्रा अतिथि हुनुहुन्छ नारायण पौडेल, सरस्वती यमुना मावि, शुक्ला गण्डकी तनहुँ। सर्वप्रथम आजका अतिथिज्यूलाई यो भर्चुअल कार्यक्रममा स्वागत गर्न चाहन्छु। नारायण सर नमस्कार।
1: नमस्कार, धेरै धेरै धन्यवाद सर।
0: पश्चिम चितवनको आवाज रेडियो सानुमा हार्दिक स्वागत गर्न चाहन्छु सर।
1: धेरै धन्यवाद सरलाई यो अवसरका लागि।
0: यो शिक्षा जस्तो पवित्र क्षेत्रमा सरको चान्सो कि च्वाइस हो मेरो जिज्ञासा छ।
1: यो च्वाइस नै हो सर।
0: अब सर आफूले च्वाइस गरेको विषयवस्तुमा आउनु भएको छ, पेसामा लाग्नु भएको छ, धेरै मेहनत गर्नुभएको छ। हिजो आफू विद्यार्थी बनेर शिक्षा सिकाइमा आबद्ध हुँदा र अहिले आफू सक्रिय शिक्षक भएर विद्यार्थीको अगाडि जाँदाको अन्तर के पाउनुभयो सर मेरो जिज्ञासा।
1: सरले निकै राम्रो जिज्ञासा राख्नुभयो। यो सबैभन्दा समय चाहिँ परिवर्तनशील रहेछ। हामी विद्यार्थी कालमा हामीले जसरी अध्ययन गरेका थियौं, अहिलेको अध्ययन अध्यापन गर्ने शैलीमा त आमूल परिवर्तन नै भयो सर। त्यसले धेरै भिन्नताहरू छन् यसमा। हामीले जुन परम्परागत शैलीबाट अध्ययन गरेका थियौं भने अब अहिले त्यो परम्परागत शैलीबाट अध्ययन अध्यापन गराउन निकै जटिल छ, एकदमै कठिन छ सर।
0: यो अहिलेको साइन्स विषय नै सरले साइन्स विषयलाई नै रोज्नुको कारण पनि बताउनु होला भन्ने जिज्ञासा छ मेरो।
1: यो चाहिँ एकदम रोचक प्रश्न छ सर। अब विद्यार्थीले एसएलसीमा राम्रो नतिजा ल्याएपछि के पढ्ने भन्दा त्यति बेलाको एउटा माहौल जुन थियो, अलि राम्रो अङ्क ल्याउने विद्यार्थीहरूले, डिभिजन ल्याउने, पर्सेन्ट ल्याउने विद्यार्थीहरूले साइन्स पढ्नुपर्छ भन्ने एउटा मान्यता थियो। र मलाई फेरि कस्तो कौतुहलता लाग्यो भन्दा, होइन यो 10 सम्मको बुक त हामीले देखियो, अब त्यति बेला हामीले पढ्ने विद्यालयमा लाइब्रेरी पनि त्यस्तो उपलब्ध थिएन। मलाई चाहिँ के कौतुहलता थियो भन्दा सर, यो कक्षा 11 अथवा त्यति बेला हामी आइएससी भन्थ्यौं, त्यो आइएससीको साइन्सको बुक चाहिँ कस्तो हुन्छ होला भन्ने मलाई कौतुहलता थियो सर। मैले देखेको थिइनँ। जब म पीएम क्याम्पसमा चाहिँ आइएससीमा नाम निस्केपछि म भर्ना भएँ, म त्यहाँको लाइब्रेरी गएँ, त्यसपछि मेरो त्यो कौतुहलता अनि त्यसपछि साइन्स बुकको त्यो कौतुहलताले गर्दा पनि म साइन्स पढ्ने भएँ एकातिर भने, अर्कोतिर त अब नतिजाको हिसाबले, पढाइको हिसाबले राम्रा विद्यार्थीहरूले साइन्स पढ्ने सामान्य नियम अनुसार नै मैले चाहिँ विज्ञान रोजेको हो सर।
0: कति राम्रो। अनि सरले सबैभन्दा पहिला शिक्षा सिकाइमा आबद्ध हुनुभएको विद्यालय कुन हो र कहाँबाट सुरु गर्नुभएछ?
1: मैले आइएससी सकेर नतिजा नआउँदाखेरिको जुन ग्याप हुन्छ, त्यो ग्यापमा चाहिँ मैले औपचारिक शिक्षण पेसा अँगालेको हो र अनौपचारिक त म आफै एसएलसी दिएर खाली हुँदाखेरि पनि मैले कक्षामा गएर पढाएको त्यो अनुभव छ मलाई। मैले 16 वर्षबाट पढाउन शिक्षण काममा लागे केही अनौपचारिक रूपमा भने, मैले 18 वर्षबाट यो चाहिँ सुरु गरेको हो। आइएससी सकाएपछि मैले आफैले पनि अध्ययन आठसम्म छदेखि आठसम्म अध्ययन गरेको विद्यालय जुन खैरेनी मावि खैरेनी टारमा छ, सुरुमा मैले त्यो विद्यालयमा त्यहाँ भ्याकेन्सी थियो अनि त्यहाँ मैले एप्लाई गरेँ। एप्लाई गरेर चाहिँ त्यो विद्यालयबाट चाहिँ शिक्षण सुरु गरेको छ।
0: जस्तो सरले भीमाग नगरपालिकामा वार्ड नम्बर आठमा रहेको मङ्गलोदय माविमा पनि सरको त्यहाँ शिक्षण सिकाइमा सक्रिय रहनुभयो। भीमाराज नगरपालिका वार्ड नम्बर छमा रहेको जनज्योति माविमा पनि सरको सक्रिय रूपमा शिक्षण सिकाइ कुरा अगाडि बढे। सरस्वतीमा माविमा त सर आफू फर्स्टम्यान नै भएर काम गर्नुभएको छ। मैले के बताउन सरसँग जिज्ञासा लिन खोजेको भने शिष्य सिकाइमा भूगोलले समुदायले विद्यार्थीको सिक्ने चाहना कस्तो कस्तो अनुभव पाउनुभयो सर, बताउन अनुरोध गरेछ।
1: पक्कै पनि धेरै विद्यालयहरूमा शिक्षण गरेको अनुभव छ। ती विद्यालयहरूको परिवेश, त्यहाँको समाज र विद्यार्थीहरूको रुचि चाहना केही फरक हुने, परिवेशहरू फरक हुँदाखेरि शैक्षिक स्तरमा समेत फरक भएको चाहिँ मैले महसुस गरेको छु। जहाँसम्म सरले भन्नुभयो, मैले करिब छ वर्ष जनज्योतिमा भीमागमा शिक्षण गरेँ, त्यहाँ म शिक्षकको रूपमा शिक्षण गरेँ। त्यहाँ छुट्टै किसिमको एउटा वातावरण थियो, आनन्द थियो। त्यहाँ म पढाएर सन्तुष्ट हुँदै अप्पल विद्यार्थीहरूको, राम्रा विद्यार्थीहरूको पनि त्यहाँ जमघट हुने हुँदाखेरि नतिजामा कमजोर महसुस मलाई गर्नु परेन। भने सरले भन्नुभयो जस्तै म मङ्गलोदय माविमा पनि सरुवा भएर त्यहाँ केही समय करिब झन्डै झन्डै डेढ वर्षमा आफू फर्स्टम्यान भएर पनि काम गरे। त्यहाँको परिवेश केही फरक थियो। एउटै पालिका भए पनि त्यो वडा नम्बर छ र वडा नम्बर आठको बीचमा धेरै अन्तरहरू थिए। मङ्गलोदय माविमा अझै केही व्यवस्थित गर्नुपर्ने मैले देखेँ र त्यहाँ मैले विभिन्न पक्षहरूमा, व्यवस्थापनको पक्षमा मैले आफूले पनि सिकेँ र विद्यालयमा पनि मैले केही योगदान गर्न सकेँ विद्यार्थीको सिकाइमा भन्ने लाग्छ मलाई।
0: जस्तो मैले सरलाई के कुरा पनि जिज्ञासा राखेँ भने सक्रिय शिक्षक हुँदाको भूमिका र फर्स्टम्यान प्रशासक भएर काम गर्दाको अवस्थामा कार्यमा कति बढी अन्तर हुने सरले पाउनुभयो सर?
1: यो त एकदमै दुईटा फरक पाटा हुन् भन्ने मैले अनुभव गरेको छु। यद्यपि प्रधानाध्यापक पनि सुरुमा शिक्षक र अनि प्रधानाध्यापक हो, यो भन्दै गर्दा समग्र विद्यालयको जिम्मेवारी लिएर शिक्षण गर्दा र एउटा शिक्षक मात्रै भएर शिक्षण गर्दाखेरि शिक्षकले शिक्षण गर्न जति खुला दिमागले मेहनत गरेर म आज यो शिक्षण गर्छु भनेर एउटा योजनाका साथ अगाडि बढ्न सजिलो हुन्छ, प्रशासक हुँदाखेरि धेरै ब्यारियरहरू हुँदा रहेछन् र त्यो प्रशासनको क्षेत्रमा समय धेरै दिनुपर्ने, त्यसपछि यो शिक्षण सिकाइको पाटोमा चाहिँ उही पुराना अनुभवहरूले नै चलेको जस्तो, आफूले त्यसमा धेरै समय म्यानेज गर्न नसकेको जस्तो चाहिँ मलाई महसुस हुन्छ। वास्तविक शिक्षक भएरै शिक्षण गर्न धेरै मजा हुन्छ मेरो अनुभवमा।
0: जस्तो
1: कि एउटा जिम्मेवारी लिएर शिक्षण गर्दै गर्दा विभिन्न किसिमका ब्यारियरहरू, विद्यालयभित्र रहने समस्याहरूमा लाग्दै गर्दाखेरि त्यो माइन्डलाई फुल्ली कन्सन्ट्रेट भएर चाहिँ शिक्षण सिकाइमा कतै लाग्न नसकेको हो कि अध्ययनको कुराहरूलाई लिएर हेर्दाखेरि पनि अरू विविध पक्षका अध्ययन गर्ने मौकाहरू, बाध्यताहरू हुन्छन्, समाजसँग घुलमिल हुने मौका हुन्छ भने नितान्त शिक्षण सिकाइ र पाठ्य पुस्तकमा चाहिँ अलिक कम ध्यान पुगेको हो कि भन्ने मैले आफूलाई चाहिँ त्यो महसुस गर्छु। त्यसैले पुराना विगतका अनुभवहरूको आधारमा अहिलेको शिक्षण सिकाइ चल्दो रहेछ वास्तवमा प्रधानाध्यापकको भन्ने चाहिँ मेरो अनुभव छ सर।
0: जस्तो सर, कुनै पनि विषयवस्तुको सिप र ज्ञानको विस्तृत विवरण भनेको नै पाठ्यक्रम हो भनेर भनिन्छ भने एउटा विद्यालयको हेडमास्टरले, हेड शिक्षकले, प्रधानाध्यापकले चार घण्टा कोर्यो भने चित्रण बन्छ, त्यसै बस्यो भने विद्यालय बिग्रन्छ भन्ने कोटेसन पनि छ, यसमा सरको विचार के छ सर?
1: एकदम सही कुरो भन्नुभयो सर। पाठ्यक्रम बिना त हामीले शिक्षण कल्पना पनि गर्न सक्दैनौँ। यद्यपि म आफै पनि विभिन्न पालिकाहरूमा जिल्लाले आयोजना गरेका कार्यक्रमहरूमा यो पाठ्यक्रम प्रगतिकरणमा आफू पनि सहजकर्ता भएको नाताले जति गहिराईमा म पुगेको छु, त्यो पाठ्यक्रम बिना शिक्षकले शिक्षण गर्न हुँदैन, शिक्षण गर्न सक्दैन भन्छु मैले चाहिँ। पाठ्यक्रमले जे तोकेको छ, जुन सिकाइ उपलब्धि हुनुपर्ने, शिक्षणको मर्म र धर्म भनेको एउटा दायरातिर निर्धारण गर्छ। पाठ्यक्रम भनेको शिक्षण सिकाइ प्रक्रियाको मेन हाइवे हो, तर हामीले देख्दै गर्दाखेरि यो माइवे इज हाइवे भन्ने तरिकाले पनि धेरै चलेको चाहिँ मैले पाएको छु। यो धेरै फरक विषय भएको छ।
0: जस्तो मैले के भन्नु गरेको छु भने सर, दुई घन्टा शिक्षकले सिकेर आयो भने विद्यार्थी सिकाउँछ, त्यसै आयो भने विद्यार्थी भुलाउँछ। अब तपाईँ विद्यार्थी सिकाउने शिक्षक बन्ने कि विद्यार्थी भुलाउने शिक्षक बन्ने, राज्यले अथवा अभिभावकले तिरेको पैसाले तपाईँको घरको चुलो जलेको छ, त्यो चुलोबाट उत्पादन भएको वस्तुबाट तपाईँको वृद्धि विकास राम्रोसँग गर्नुभयो भने वृद्धि विकास हुन्छ, होइन भने नोक्सान हुन्छ। है, ख्याल गर्नुहोला, नाम हरि भएर हुँदैन, मनमा हरि हुनुपर्छ भन्ने पनि मैले म्यासेज डेलिभर गर्छु सर। यो भनाइलाई सरले कसरी बुझ्नुहुन्छ मेरो जिज्ञासा?
1: यो भनाइलाई मैले एकदमै आत्मसात गरेको छु सर। अघि पनि मैले सरलाई जोडिसकेँ कि हामीले विद्यार्थीहरूलाई समय बिताउने मात्रै होइन, वास्तविक सिकाइ गर्नको लागि पाठ्यक्रमको गहिराईसँग शिक्षक निर्देशिकाले के दिएको छ, पाठ्य पुस्तकमा के छ, हामीले कसरी शिक्षण गर्ने, शिक्षण विधि पद्धतिको छनौट गर्ने एउटा मुख्य आधार पनि पाठ्यक्रम हो। त्यसलाई हामीले अध्ययन गर्नुपर्छ र अध्ययन गर्नको लागि आम शिक्षक साथीहरूलाई पनि हामीले चाहिँ मोटिभेट गर्नुपर्छ, निर्देश

0: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने:
4: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा, वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा, वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड।

0: आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान
2: पाहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz।
4: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। दिशो हाइब्रिड
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह विभिस्त्र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556994595।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 MHz।
5: माइती घरमा ससाना बच्चा काखी बालकहरू स्यापेर चाहिँ त्यहाँ न्याय खोज्दै बसिरहेका छन्। तर सरकार सिंहदरबार 400 मिटरको सिंहदरबारले त्यो कुरा सुनिरहेको छैन। त्यसैले न्याय पाउनका निम्ति, न्याय माग्नका निम्ति पीड़ितहरू काठमाडौँमा आएका छन्। आजको यो सरकारले जनताहरूलाई न्याय दिन सकेको छ कि छैन, पीड़ितहरूलाई न्याय दिन सकेको छ कि छैन, देशमा भइरहने विभिन्न समस्याहरूमा चाहिँ अहिले यो सरकार तदारुकताका साथ अगाडि बढ़न सकिरहेको छ कि छैन, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, मलेसिया जाने नेपाली सुरक्षा गार्डको उमेर हद पुनरावलोकन गर्न माग गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेलाई भेट गरी प्रमुख 5 विषयमा ध्यान आकर्षण गराएको छ। संघका अध्यक्ष दिक बहादुर खत्रीको नेतृत्वमा संघ पदाधिकारीको प्रतिनिधि मण्डल शुक्रबार मन्त्रालय पुगेर भेटघाट गरेको थियो। भेटमा संघले मलेसिया जाने नेपाली सुरक्षा गार्डको उमेर हद पुनरावलोकन गरी 22 देखि 50 वर्ष कायम गर्न कूटनीतिक पहल गर्नुपर्ने लगायतका मागहरू राखेको छ। 50 वर्षसम्म सुरक्षा गार्ड राख्न पाउने गरी प्रोभिजन मिलाउन भनेको छ। आदरणीय श्रोता, सर्पदंशबाट बढ़दो मानवीय क्षति, तर सर्पदंशबाट वा त्यसको उपचार गर्ने औषधि नभएको भन्ने कुरा पनि आएको छ। सर्पदंश मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिममा त सचेत हुन्छन्, तर गाउँघरमा धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश। सर्पले टोकेर घोडाघोडीमा मात्रै हिजो एकजना बालकको मृत्यु भएको खबर हामीले सामाजिक सञ्जालमा हेरिरहेका थियौं। सर्पको बिगबिगी छ यतिखेर बर्खा याममा, एकदमै सुरक्षित रहनुहोला, आफ्नो ख्याल गर्नुहोला। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। परराष्ट्रबाट हराए 500 ट्राभल डकुमेन्ट, 15 वर्षसम्म पनि गुपचुप। परराष्ट्र मन्त्रालयले स्टोर शाखाबाट गायब भएका ती ट्राभल डकुमेन्ट मध्ये 3 तिब्बती शरणार्थीका लागि गैर कानूनी रूपमा जारी गर्न प्रयोग भएको पनि पुष्टि भएको छ। सीआईबीले अनुसन्धान थालेको छ। 500 ट्राभल डकुमेन्ट कसले गायब पार्यो, कसको पालामा गायब भए, किन गायब भए, काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउटी आएको छ। उक्त अभियोग पत्रले अनुसन्धानकर्तालाई उनीहरूले अझै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको छ। आधुनिक श्रोता, 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गत साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। तर तल कर्मचारीहरूलाई मुद्दा दायर हुन्छ, कर्मचारीहरूलाई कार्यवाहीको दायरामा ल्याइन्छ, तर उपल्लो तहका नेताहरू, त्यसै गरी उनीहरूका सिपासीहरू, कार्यकर्ताहरू जहिले पनि किन बच्छ? किन कर्मचारीले मात्रै कार्यवाही भोग्नुपर्ने हो? त्यो बेलाको प्रशासनमा को थिए, त्यो बेलाको राजनीतिक दल जसले राज्य संयन्त्रको नेतृत्व गरिरहेका थिए को थिए, सबैलाई अभियोग लाउनुपर्छ, कारवाहीको दायरामा ल्याउनुपर्छ, कानूनी कड़कडामा ब्याउनुपर्छ, सम्पत्ति छानबिन गर्नुपर्छ। आजको मात्र होइन, हिजोको पनि भोलिको पनि सबैको सरकारी पदाधिकारीहरू अर्थात सार्वजनिक पद बहाल भएकाहरूको सम्पत्ति छानबिन गर्नुपर्दछ। सम्पत्ति छानबिन गर्न सजिलो छ, किसानको सम्पत्ति छानबिन गरिराख्नु पर्दैन, कुनै एउटा व्यवसायको सम्पत्ति छानबिन धेरै गरिराख्नु पर्दैन, उसले आय स्रोत राम्रोसँग देखाउन सकेको छ भने। तर सार्वजनिक पद बहाल भएका सरकारी कर्मचारी हुन् वा राजनीतिक दलका नेताहरू हुन् वा मन्त्रीहरू हुन्, सांसदहरू हुन्, प्रधानमन्त्री हुन् वा कुनै नियोगका हुन्, कुनै राजदूतहरू हुन्, जसले यो देशको आयुक्तहरू हुन्, आयोगका पदाधिकारीहरू हुन् वा चाहिँ कुनै संवैधानिक परिषदका व्यक्तिहरू हुन्, न्यायालयका न्यायाधीशहरू हुन्, सजिलो छ सम्पत्ति छानबिन गर्न। तर सम्पत्ति लुकाउन खोजिन्छ यहाँ, सम्पत्ति पारदर्शी ढंगले सार्वजनिक गर्न किन डराउँछन् मानिस? किनभने उनीहरूले भ्रष्टाचार गरेका हुन्छन्, उनीहरूले कतै न कतैबाट अकुत सम्पत्ति कुम्ल्याएका हुन्छन्, कमाएका हुन्छन्, त्यसैले सम्पत्ति सार्वजनिक गर्नका निम्ति आनाकानी गरिरहेका हुन्छन्, सामान्य भाषामा बुझ्दाखेरि। तर अहिले अब सम्पत्ति छानबिनलाई व्यापक रूपमा अगाडि बढ़ाउने गरी सरकार तदारूकताका साथ अगाडि बढ़ेको छ, यसमा हामीले साथ दिनुपर्छ। नेपाली बजमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट
3: यतिखेर हाम्रो बहसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। हामी उहाँलाई सोध्ने प्रयत्न गरिरहेका छौँ। आदरणीय श्रोता, नेकपा एमालेको अहिलेको अवस्था के हो र निर्वाचनको समीक्षा गर्न बनेको कार्यदलले तल्लो तहसम्म नेता कार्यकर्ताहरूसँग कस्तो खालको सुझाव संकलन गरेको छ, त्यो कार्यदलको प्रतिवेदनमा के छ, त्यो प्रतिवेदन गुण्डुमा कता थन्किएको छ, त्यो प्रतिवेदनको वास्तविकता र सार्वजनिकताबारे के बहसहरू भइरहेका छन् आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। नेतृत्वको विषयमा पनि धेरै विषयहरू यतिखेर उठेर आएका छन्। अब नेतृत्व वर्तन गर्नुपर्छ, नेकपा एमाललाई डिक्का बनाएर अगाडि लैजानुपर्छ र तत्कालीन बेला केपी शर्मा ओली प्रधानमन्त्रीताका जब नेकपा एमाले उहाँको नेतृत्वमा निर्वाचनमा गयो त्यसले निकै ठूलो क्षति बेहोर्नु परेका विश्लेषणहरू पनि पार्टीमा नभएका होइनन्। तर पार्टीमा एउटा पंक्तिले भनिरहेको छ, यदि राजीनामा दिने हो भने, यदि विस्थापन हुने हो भने पदाधिकारी लेभलका सबै विस्थापन हुनुपर्छ, महासचिव विस्थापन हुनुपर्छ, उपाध्यक्ष विस्थापित हुनुपर्दछ भन्ने खालका विषय पनि जोडिएर आएका छन्। हामीसँग यतिखेर महेश बर्तौला हुनुहुन्छ, नेकपा एमालेका नेता। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, यो निर्वाचनको समीक्षा गर्दै तल्लो तहसम्म नेता कार्यकर्ताहरूसँग राय सुझाव संकलन गरेको कार्यदलको प्रतिवेदन गुण्डोको कुन दराजमा थन्कियो यतिखेर?
4: मलाई तपाईँ फेरि दोहोऱ्याउनुहोस् त।
3: होइन, नेता कार्यकर्ताहरूको मनोविज्ञान बुझ्नका निम्ति, होइन निर्वाचनको समीक्षाको निम्ति, तल्लो तहसम्मका राय सुझाव लिनका निम्ति जुन एउटा कार्यदल बनाएको थियो नि त नेतृत्व परिवर्तनको विषयमा, रामबहादुर थापा बादलको नेतृत्वको प्रतिवेदन चाहिँ कता गुण्डुको कुनै दराजमा वा चाहिँ कुनै टेबलको एउटा घरमा कता थन्कियो भन्ने कुरा आइरहेछ क्या प्रतिवेदन?
4: यस्तो छ, हाम्रो पार्टीको सचिवालयको बैठकले यहाँले भनेकै जस्तो यो निर्वाचनको समीक्षा गर्ने सन्दर्भमा एउटा कार्यदल बनाएको थियो। आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउनु पर्छ, कारणहरू के भए, कमजोरीहरू कस्ता रहे, यी सबै विषयमा त्यो कार्यदलले अहिलेसम्म हामीले जानकारी पाए अनुसार रिपोर्ट तयारी गरेको छ। अब त्यो समग्र अब कार्यदलभित्रबाट फाइनल भइसकेको छ छैन चाहिँ, किन औपचारिक रूपमा हामीले थाहा पायौँ नपाउनसम्म अब हामी भन्ने कुरा
3: भयो।
4: प्रारम्भिक मस्यौदा प्रारम्भिक मस्यौदाहरू हुन सक्छन् त्यो, त्यस कारणले गर्दा अब क्रमशः अब पार्टीले बनायो, सचिव कार्यदल बनायो, त्यसले छलफलहरू पनि गर्यो, त्यसका आधारबाट उसले रिपोर्ट पनि तयार गरेको हुन सक्छ, अध्यक्षज्यूलाई पेश पनि गरेको वा प्रारम्भिक मस्यौदाका बारेमा छलफल पनि भएको हुन सक्छ। अब चाँडै अब पार्टीको औपचारिक केन्द्रीय कमिटीमा सचिवालयमा त्यो छलफल होला आउला, त्यसपछि अब यसका बारेमा हामी अरू थप छलफलमा जोडिन सक्छौँ। अहिले यो प्रक्रियामै अर्थात् छलफलमै
3: एउटा कुरा त क्लियर छ नि त, अब किनभने नेतृत्व परिवर्तनको माग र मुद्दा नेकपा एमालेमा पनि बलियो भएर गइरहेको छ, होइन?
4: यस्तो छ हजुर, यसमा के कुरामा कन्फ्युजन पर्न पर्दैन कोही पनि, हामीले जाने बुझेकै कुरा हो। हामी पार्टीको सबै नेता कार्यकर्ताहरू एउटा स्थापित विधिबाट तत्त्व भूमिकाहरूमा हामी रहेका हुन्छौँ। एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यौं, एघारौं राष्ट्रिय महाधिवेशनबाट एउटा फैसला भयो, जुन महाधिवेशन हुँदै गर्दाखेरि जेएनजीको एक प्रकारको भनौँ न त्यो विद्रोह सकिएको अवस्था थियो। अब मुलुक एउटा ठूलो एउटा अप्ठ्यारोको बीचबाट सकिएर हामी एउटा अप्ठ्यारो पार्टी संकटमै परेको जस्तो परिस्थिति त्यही बीचबाट हामीले महाधिवेशन गरेर आएका हौ। लगत्तै केही समयपछि निर्वाचन भयो, निर्वाचनमा हामीले अस्वाभाविक परिणाम बेहोर्यौं। यो निर्वाचनको यो परिणाममा अब सम्पूर्ण दोष अब कमल अध्यक्षमाथि मात्रै लगाएर जाने कुरा चाहिँ र अध्यक्षको बहिर्गमन मात्रै पुनर्गठन हो भन्ने ठाउँबाट सोच्ने वा निष्कर्ष निकाल्ने कुराले त्यो राजनीतिक रूपमा चाहिँ न्यायोचित चाहिँ हुन सक्दैन. हामीले समय यसलाई कसरी लैजानुपर्छ भने समयको दबाव परिस्थिति आजको समाजको अपेक्षा मनोविज्ञान समग्रतालाई हेरेर अब क्रमशः हामीले पार्टीलाई पुनर्गठन गर्नुपर्छ. तर व्यक्तिको परिवर्तनको विषयलाई मात्रै प्रधानता मानेर भन्दा पनि हाम्रा सोच हाम्रा कार्य संस्कृति कार्य प्रणाली हाम्रा कार्य शैलीहरू यी सबै कुरालाई हामीले कम्प्लिटली परिवर्तन गर्नुपर्ने अवस्था छ. र हामीले के व्यवस्था लगाइदिएका छौँ भने अब यो एक थरी मानिसहरू हाम्रो पार्टीभित्र बिहानदेखि बेलुकासम्म कमन अध्यक्षको त्यो चाहे सहिलो अवस्थामा होस् अप्ठ्यारो अवस्थामा होस् जहिले सुकै कमन अध्यक्षको आलोचना त्यो पनि असाध्यै त्यो अमर्यादित आलोचना गर्ने कुरालाई नै मेरो पार्टीको मुख्य काम हो भन्ने खानी प्रवृत्तिहरू विकास भयो. हजुर त्यसले गर्दाखेरि त्यस्ता चिजहरू चाहिँ एकपछि अर्को धन झाँगिन सक्ने खतराहरू बढ्दै जाँदाखेरि
3: कारणले पार्टी पनि त कमजोर पनि त भन्यो नि त. निर्वाचनमा अप्रत्याशित परिणाम आउनु पर्यो होइन, भोग्नु पर्यो होइन.
4: यसलाई यसरी हेर्नुपर्छ. एउटा निर्वाचनमा हो हामीले आयौं स्वाभाविक रूपमा, यसमा हामी सबै जिम्मेवार छौं. अध्यक्ष भएको नाताले उहाँले ठूलो जिम्माको हिस्सा त लिनुहुन्छ नेतृत्वको हिसाबले स्वाभाविक रूपमा. तर यसमा यो देशमा 753 पालिका छ, त्यसका अध्यक्षहरू होला 70 जिल्ला अध्यक्षहरू छन्, 7 प्रदेश अध्यक्षहरू हुन्छन् केन्द्रमा छ भनेको हामी सबै अध्यक्षका हिसाबले मात्रै होइन त्यसका सदस्य छौँ, हामी सँगै सदस्य छौँ, पार्टी कमिटीका सदस्यहरू छौँ, हामी सबै यसमा जिम्मेवार छौँ. तर म यति चाहिँ के भन्न चाहन्छु भने हामी जुन तरिकाबाट हिजोको हाम्रो के हाम्रो कामको संस्कृति थियो, कामको शैली थियो, संगठन परिचालनको हाम्रो ढाँचा थियो, संगठनका संरचना

0: भाइ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: ए गन्छु यहाँ आइज त।
2: के भयो दाइ?
1: भोलि तल त्यो गजुरी बिहेमा के नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो यो कुरा?
1: कुपी सूत्रबाट।
2: ए दाइ।

0: रेडियो साइनस 89.8 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने।
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
8: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
9: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

0: भएको उहाँले जानकारी दिनुभयो। त्यसै गरी करिब 700 बोट केरा, 100 भन्दा बढ़ी एभोकाडो, आँप, लिची, सुन्तला, कागती लगायतका फलफूलका बगैंचा रहेका छन्। उहाँले 40 बोट अगरवुड र करिब 400 बिरूवा परीक्षणका रूपमा हुर्काइएका पनि जानकारी दिनुभयो। भविष्य लक्षित बहुमूल्य मेकाडामिया नटको व्यावसायिक खेती गर्ने योजना पनि उहाँले बनाउनु भएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
4: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
3: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शहरी क्षेत्रमा सवारी साधन तीव्र रूपमा बढ़दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनेको छ। यसले नगरवासीको स्वास्थ्य र दैनिकीमा गम्भीर असर पारिरहेको छ। उपत्यका तथा ठूला शहरको वायु गुणस्तर सूचकांक हानिकारक तहमा पुगेको तथ्याङ्क छ। पुरानो र अत्याधिक सवारी साधनले विषाक्त धुवा फाल्दा श्वास प्रश्वास, मुटु रोग र मानसिक तनावका बिरामी बढ़ेका छन्। त्यसै गरी जथाभावी हर्न बजाउने प्रवृत्तिले शहरी क्षेत्र कोलाहलपूर्ण बन्दै गएको छ। सड़कको क्षमता भन्दा बढ़ी सवारी साधन हुँदा दैनिक जाम हुन्छ भने काठमाडौँ उपत्यकामा अहिले 2-3 किलोमिटर यात्रा गर्दा करिब 10 मिनट जाममा बस्नुपर्ने बाध्यता छ। यसले समय र इन्जन दुवैको बर्बादी गराइरहेको छ। काठमाडौँ लगायत मुलुकका अन्य शहरमा पनि जाम र सवारी साधनबाट सिर्जित प्रदूषण घटाउन त्यहाँका चोकको सुधार आवश्यक रहेको सरकारवालाको सुझाव छ। सड़क विभागका पूर्व महानिर्देशक इन्जिनियर नरेश साक्यले सवारी साधनको संख्या बढ़ेको अनुपातमा सड़कको लम्बाई वा चौड़ाई बढ़ाउने प्रावधान संसारको कुनै पनि ठाउँमा नरहेको र त्यो सम्भव पनि नहुने स्पष्ट पार्दै सड़क र चोकको सुधारको विकल्प नरहेको बताएका छन्। नेपालमा दर्ता भएको 58 लाख सवारी साधन मध्ये काठमाडौँ उपत्यकामा मात्रै 23 लाख रहेको पाइएको छ। त्यस्तै 1 लाख किलोमिटर भन्दा बढ़ी सड़क सञ्जाल सञ्चालनमा छन् भने प्रदूषण र जाम हटाउन चोक सुधारको विकल्प नभएको जनाइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साइकल लेनले जोड़ने योजना अन्तर्गत काठमाडौँमा 58 किलोमिटर सड़कमा डेडिकेटेड साइकल लेन बनाउने प्रस्ताव समेत गरिएको छ। प्रतिनिधि सभा विकास समितिका सभापति तथा यातायात विज्ञ इन्जिनियर आशिष गजुरेलले विश्वका अन्य मुलुकको तुलनामा नेपालमा भएका सवारी साधनका लागि प्रशस्त सड़क पूर्वाधारको विकास भए पनि सवारी साधन शहर केन्द्रित भएका कारण ट्राफिक जाम र प्रदूषण बढ़ी देखिएको बताएका छन्। उनले भनेका छन् अन्य मुलुकमा रहेका सवारी साधन देशभरि नै छरिएर रहेका हुन्छन् र त्यहाँका सवारी साधन केही शहरमा मात्र थुप्रिएका कारण त्यहाँ बढ़ी चाप हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट र सिस्टम मास्टर प्लानमा काठमाडौँ उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक र व्यापारिक क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको छ। काठमाडौँको बसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। शहरमा सवारी साधनको चाप समाधानको आधार चोक सुधार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लामो समयदेखि खप्दै आएको आरोप र टिप्पणी हो, साना माछामाथि मात्रै अनुसन्धान र अभियोजन गर्छ तर यस्तो आरोप पछिल्लो समय चिर्ने प्रयास गरेको अख्तियारको तथ्याङ्कले देखाउँछ। आयोगका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुख, पूर्व मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख विरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। आर्थिक वर्ष 2077-78 आर्थिक वर्ष 2082-83 111 जना भीआईपी जनप्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस अवधिमा पूर्व प्रधानमन्त्री, एकजना पूर्व सभामुख, एकजना पूर्व मन्त्री संघका 8 जना, पूर्व मन्त्री प्रदेशका 2 जना, सांसद प्रदेश 2 जना, स्थानीय तह प्रमुख 60 जना र स्थानीय तह उपप्रमुख 37 जना विरूद्ध भ्रष्टाचार मुद्दा लागेको हो। पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि हदबन्दी छूटको जग्गा दुरूपयोग र अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। 2066 माघ 18 गते प्रधानमन्त्रीका रूपमा माधव कुमार नेपालले ठाडो आदेश मार्फत पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रे र अन्य ठाउँमा हदबन्दी भन्दा बढ़ी जग्गा राख्न छूट दिने निर्णय गरेका थिए। यसलाई व्यक्तिगत रूपमा कानूनको उल्लंघन गरेको रूपमा व्याख्या गर्दै अख्तियारले मुद्दा चलाएको हो। यस प्रकरणमा प्रचलित कानून र जग्गाको हदबन्दीको प्रावधान विपरीत निर्णय गराइएको र पछि सो जग्गा उद्देश्य विपरीत प्रयोग र बेचबिखन भएको दावी गरिएको छ। यो मुद्दा अझै विचाराधीन छ। यसैगरी अख्तियारले विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा दायर उक्त मुद्दामा 7,78,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। यो मुद्दा पनि विचाराधीन छ। यस सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई भन्नुहुन्छ, साना होइन ठूलै मुद्दा गएको छ। प्रधानमन्त्रीदेखि सांसद मन्त्री विरूद्ध मुद्दा गए, यसकारण ठूला र साना माछाको कुरा हराएको छ। 5 वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
6: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहको पार्टीप्रति लगातार अरूचि देखिएको छ। शुक्रबार राष्ट्रपाले आगामी स्थानीय तह निर्वाचन, रिक्त रहेका पार्टी पदाधिकारी मनोनयन र सांगठनिक सुदृढ़ीकरण लगायतका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो, तर पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन लगायतका महत्वपूर्ण एजेण्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बसिरहँदा वरिष्ठ नेता शाह भने शुक्रबार बिहानै पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किनुभयो। केन्द्रीय समिति बैठकमा अनुपस्थित भएर पोखरा हुँदै मुस्ताङ जानुभएका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिनु भएको हो कि या पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसक्नु भएको हो भन्ने अझै खुलेको छैन। सभापति रवि लामिछानेपछि दोस्रो वरियतामा रहनुभएका बालेन्द्र अनुपस्थित बैठकले पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभागमा प्रमुख मनोनयन सहित राइट टू रिकल कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गर्यो। हुन त बालेन्द्रले आफ्नै पार्टी राष्ट्रपाको बैठकमा अनुपस्थित भएको वा छलेको यो पहिलो घटना भने होइन। वरिष्ठ नेता शाह पार्टी बैठकमा अनुपस्थितको श्रृंखला भने लामो छ। बालेन्द्र शाहले आफूलाई वरिष्ठ नेता बनाउने दिन साउन 13 गते पनि राष्ट्रपाको बैठकमा सहभागी हुनुभएको थिएन। यसै विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले सत्तारूढ़ दल राष्ट्रसभाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ। राष्ट्रसभाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गर्नुभयो। मेयर हुँदादेखि नै बालेन्द्रको कड़ा आलोचक गर्नुभएका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुनुभएको छैन। साम्पाङले शनिबार सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, रविजीले तुरून्तै ढिलो नगरी सरकार मान्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास, एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, साम्पाङले भनेका छन्। सत्तारूढ़ दल रासुपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला शनिबारदेखि शुरू भएको छ। रासुपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढ़ीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासुपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिएका छनृ। शनिबार नेपालको चित्र हामी कहाँ छौं शीर्षकमा अयल चित्रकार उपसभापति डाक्टर सोरी मुवागीले पार्टीको प्रस्तावमा सामाजिक लोकतन्त्र र त्यसका आधारबारे समेत प्रस्तुति दिनुभएको थियो। राष्ट्रपति बालेन्द्र शाहको अरूचि दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: डायस्पोरा बढ़्यो बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा 3 जना कर्मचारीबाट काम शुरू भएको थियो। त्यति बेला जापानमा नेपालीहरू 1000 हाराहारीमा थिए। हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ, तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ। गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ। कार्यवाहक राजदूत हरिकान्त पौडेलले जसो तसो धानिरहेका छन्। दूतावास स्थापना हुँदा 1000 रहेको नेपालीको संख्या 3,40,000 नाघिसकेको छ, तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ़न सकेन। कार्यवाहक राजदूत पौडेल भन्छन्, 61 वर्ष अगाडि 3 कर्मचारी थिए, अहिले 4 जना छौं। नेपाली डायस्पोरा दिन दिनै बढ़दो छ, तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ। केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ। पछिल्लो 4 वर्षमा नेपालीको संख्या जापानमा उल्लेख्य वृद्धि भएको छ। सन् 2021 97,000 नेपाली रहेकामा 2026 आइपुग्दा करिब 3 गुणा पुगेको छ। पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ। नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ। सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए। परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3 लाख पुगेको छ। दूतावासले फिजी, न्यूजील्याण्ड, पपुआ न्यू गिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ। गत वर्ष 1 जना नायब सुब्बा तहका कर्मचारीको दरबन्दी थपिएपछि त्यहाँ राजदूत सहित कूटनीतिक कर्मचारीको संख्या 5 पुगेको छ। यो नियोग पनि 4 महिनादेखि राजदूत विहीन छ। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
6: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 वटा स्थानीय तहमा जग्गाको किताकाट रोकिएको छ। जग्गाको किताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकलाई जग्गाको किताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यवसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको छ। देशका 753 वटा स्थानीय तहमध्ये 390 वटा स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भूपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिंचाई क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीको व्यवस्था छ। वर्गीकरण नहुँदा रोकियो किताकाट शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: वर्षामा भारत हिउँदमा नेपाललाई विद्युत बेच्ने भारतीय कम्पनीको प्रस्ताव शीर्षकमा अभियान राष्ट्रिय दैनिक खबर लेख्छ। फुकुट कर्णाली जलविद्युत आयोजनाको निर्माण सम्भव बनाउन भारतीय लगानीकर्ता कम्पनी एनएचपीसी लिमिटेडले सो परियोजनाबाट उत्पादित बिजुली हिउँदमा नेपाललाई र वर्षामा भारतलाई बिक्री गर्ने प्रस्ताव गरेको छ। परियोजना नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीले संयुक्त रूपमा निर्माण गर्ने गरी 2080 जेठ 17 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा नेपालले परियोजनाबाट उत्पादित 21.9% बिजुली निशुल्क पाउने व्यवस्था छ, तर उक्त निशुल्क विद्युत उपलब्ध गराउँदा परियोजना नै सम्भाव्य नहुने भन्दै भारतीय कम्पनीले उक्त प्रावधान हटाउन वा निशुल्क विद्युतको सीमा घटाउन लबिङ गर्दै आएको थियो।
6: स सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध करणीका स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा आरसीबीका कारण वैवाहिक जबरजस्ती करणीको झुट्टा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतिर विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दय हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले सञ्जय महर्जन प्रतिवादी रहेको वैवाहिक जबरजस्ती करणी मुद्दामा यस्तो व्याख्या गरेको हो। विवाहलाई करणीका लागि स्थायी सहमति अर्थात पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ। फैसलामा लेखिएको छ पति हुनुको

प्रेरित गरेको छ। उहाँको फार्ममा करिब 50 प्रजातिका फलफूल तथा बहुवर्षीय बाली छन्। 300 बोट ड्रागन फल व्यावसायिक रूपमा लगाइएको छ। बजारमा प्रति किलो 400-500 रूपियाँसम्म बिक्री हुने ड्रागन फलको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको छ।